आउ चाहिँ खाना त तौर सापौँ खानालाई क्या पोतो लक्ष्मी मलसम भएर साप जाग्रा सापौँ मलसम फक्सम चिनियाको हाँसुक्ने रेसापुङ्ने जरा तङ्ख फारिचिङ खाने हाई ताइ ताङसा रेसापुङ खानालाई मैले बेखा थाङलाई वा नजरा हो खानालाई नजरा हो जोइन्टी कलै भएर साप जाग्रा सापौँ खाना त तग्रा सापौँ फाटी अजरा हो खानालाई होइन